0: کرو یار بھائی آج ہندو وائس
1: ریڈیو ہزاروں ریڈیو کرمی ر کروڑوں نیپالی کو مازما یو ہو سامودائک سوچنا نیٹورک سی آئی این
2: साझा खबरको सबैभन्दा शुरूमा संविधान संशोधनका लागि मसौदा लेखनको काम शुरू भएको प्रसंग।
3: संविधान संशोधन बकसपत्र तयार गर्न गठित कार्यदलले मसौदा लेखन कार्य अगाडि बढ़ाएको छ। कार्यदलले हालसम्म प्राप्त सुझाव समेट्दै मसौदा लेख्न थालेको हो। कार्यदलले शासकीय स्वरूप निर्वाचन प्रणाली सहित मुख्य आठवटा विषयलाई केन्द्रमा राखेर संकलित सुझावका आधारमा मसौदा तयार पार्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्व राष्ट्रपति राजनीतिक दल नागरिक समाज संवैधानिक कानूनका ज्ञाता पूर्व महान्यायाधिवक्ता सँगै सरकारवाला निकायका प्रतिनिधिसँग चरणबद्ध छलफल सम्पन्न गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले प्राप्त सुझावका आधारमा साझा दृष्टिकोण समेटेर मसौदा लेखन प्रारम्भ गरिरहेको बताउनु भएको हो। संविधान संशोधनका लागि आधार पत्र तयार गर्न मन्त्री परिषद संघीयताको प्रभावकारिता कार्यान्वयन प्रदेश र स्थानीय तह निर्वाचन न्यायालयमा सुधार सहितका विषयमा सुझाव दिइएको छ। यसअघि पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव र विद्यादेवी भण्डारीसँग पनि समितिले संविधान संशोधनका विषयमा छलफल गरेको थियो। प्रथम राष्ट्रपति डाक्टर यादवले फराकिलो राष्ट्रिय सहमतिका आधारमा मात्र बहस पत्र तयार गर्न कार्यदललाई सुझाव दिनुभएको छ। उहाँले निकै ठूलो जनसंघर्ष अनवरत बलिदान र संविधान सभाको समय थपेर गहन छलफलपछि जारी संविधानको मूल मर्मलाई जीवन्त राख्नुपर्ने समेत उहाँले बताउनुभयो। यस्तै कार्यदलको सदस्य सचिव सुवेदीका अनुसार पूर्व राष्ट्रपतिदेखि नागरिक संघ समेत कार्यदलले सुझाव संकलन गरेको छ। उहाँले शासकीय स्वरूप अहिलेकै ठिक छ वा पूर्ण संसदीय वा संशोधित संसदीय रहने प्रत्यक्ष निर्वाचित कार्यकारी रहने लगायतका विषयमा पनि प्रश्न गरिएको पनि बताउनु भएको छ।
2: प्रतिनिधि सभाका सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउँदै संसदमा उठेका विषयमा सम्बन्धित मन्त्रालयले समाधान गर्ने व्यवस्था मिलाउन माग गरेका छन्। प्रतिनिधि सभाको हिजो बसेको बैठकको शून्य समयमा सांसद ललिता कुमारीले बंगलादेशमा रहेका रोहिंग्या नेपाल आएकाले उनीहरूलाई फर्काउनु पर्ने माग गर्नुभयो। सांसद लक्ष्मी प्रसाद पोखरेलले शनिबार र आइतबार दुई दिने बिता हटाउन माग गर्नुभयो। सांसद बीमा अधिकारी आचार्यले भने विराटनगर एकीकृत बस्तीको नाम मात्रको बनेको र यस्तो सुकुम्बा आवास हुन नसक्ने भएकाले आवासको हक सुनिश्चित गर्न ध्यानाकर्षण गराउनु भयो। सांसद विपिन कुमार आचार्यले सुन्ने समयमा सांसदले उठाएका विषय तत्काल सम्बन्धित मन्त्रालयमा पठाएर समाधानको प्रयास हुनुपर्नेमा जोड़ दिनुभयो। सांसद शोभा खनालले प्रदेश अस्पतालमा गोरखामा स्वास्थ्य उपकरण पठाउन माग गर्नुभयो भने सांसद सन्दीप राणाले पाल्पामा औद्योगिक विकास हुँदा वातावरणमा समस्या आएको सड़क धुलाम्य भएर पशु चौपायाले घाँस खान नहुने अवस्था भएकाले औद्योगिक विकास गर्दा नबिगार्न पनि सरकार सरोकार भएका निकायको ध्यानाकर्षण गराउनुभयो। सांसद समीना मियाले स्वास्थ्य बीमा कार्यक्रम अझै उपेक्षित भएकाले प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद समीक्षा बासकोटाले विगतमा भएका भ्रष्टाचारका काण्डको छानबिन गरी दोषीलाई कानूनी कार्यवाहीमा ल्याउनुपर्नेमा पनि

0: जोड़ दिनुभयो। यसैबीच आगामी आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि संघीय संसदका दुवै सदनमा छलफल भएको छ। प्रतिनिधि सभाको बैठकमा बुधबारदेखि नै छलफल भएर बिहिबार समाप्त भएर अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले छलफलमा उठेका प्रश्नको जवाब दिनुभयो। त्यसपछि राष्ट्रिय सभाको हिजोकै बैठकमा अर्थमन्त्री वाग्लेले छलफलका लागि बजेट प्रस्तुत गर्नुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजेटमाथिको सामान्य छलफल गर्न यही जेठ 29 अर्थात आज र असार 1 गतेको समय तोक्नु भएको छ। प्रतिनिधि सभामा भएको छलफलमा सांसदले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री वाग्लेले आफूले 2 रूपैयाँ पनि बदमाशी वा बेमानी नगरेको दावी गर्दै सार्वजनिक जिम्मेवारी नै त्याग्नको लागि पनि आफू तयार रहेको तर त्यसलाई पुष्टि गर्नुपर्ने चेतावनी दिनुभयो।
1: स्वर्णिम वाग्लेले कुटुकुटु अर्थ मन्त्रालयमा बसेर कर्सर चलाएर व्यापारी पोस्यो कि भन्ने खालका पनि सुनिए। सांसदहरूले गरिमा आफ्नो गरिमा आफै राख्नुपर्छ। सम्मानित सदनको ओझ घटाउने कामतिर हामी लाग्न हुँदैन। सुशासनको कटिबद्धतालाई जनताले 2 महिनामै हामी धोका दिन सक्छौँ।
0: आर्थिक वर्ष 2083-84 आर्थिक विधेयकमा सामान्य संशोधनलाई लिएर आफू विरूद्ध संगठित रूपमा आक्रमण भइरहेको उहाँको भनाई छ। संसदमा प्रस्तुत गरिसकेपछि पनि आर्थिक विधेयकमा भएको संशोधनले करका दर प्रभावित हुने भन्दै अर्थमन्त्रीको संसदभित्र र बाहिर पनि आलोचना हुँदै आएको छ।
2: कम्बोडियन सरकारले अवैध धन्दामा संलग्न नेपालीलाई आजसम्ममा मुलुक छाड्न आदेश दिएको छ। नेपाली नागरिकका लागि जारी गरेको यो 8 अर्थात अन्तिम आदेश हो। आदेश पालना नगर्ने कसूरदारलाई कसूरको मात्रा हेरी 2 वर्षदेखि आजीवन कैद सजाय र 1,25,000 देखि 5,00,000 अमेरिकी डलरसम्म जरिवाना गर्ने कम्बोडियन सरकारले जनाएको छ। यसअघि 7 पटकसम्म आदेश जारी गरिसकेको कम्बोडियाले थाइल्याण्ड स्थित नेपाली दूतावासको अनुरोध पछि अन्तिम पटक भनेर आजसम्मका लागि अन्तिम म्याद तोकेको थियो। यसैबीच तस्करले प्रति व्यक्ति 6,00,000 असुलेर नेपाली युवालाई कम्बोडिया पुर्याएर अवैध कल सेन्टरमा बधुवा मजदूरका रूपमा काममा लगाउँदै आएका छन्। कम्बोडियन सरकारले नेपाली नागरिकलाई मुलुक छाड्न आजसम्मको समय दिएको छ। हाम्रो अनुरोधमा यस जुसले जारी गरेको यो अन्तिम पटकको समय हो, थाइल्याण्ड स्थित राजदूत धनबहादुर ओलीले भन्नुभयो।
0: यसैबीच सर्वोच्च अदालतले व्यवसायी रामहरि श्रेष्ठको हत्या आरोप लागेका तत्कालीन नेकपा माओवादी सेनाका ब्रिगेडियर कमाण्डर गोविन्द बहादुर बटलालाई 10 वर्ष कैद सजाय सुनाएको छ। न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, अब्दुल अजिज मुसलमान र शान्ति सिंह थापाको पूर्ण इजलासले यसअघिको संयुक्त इजलासको आदेश उल्ट्याउँदै बिहिबार यस्तो आदेश हिजो सुनायो। सर्वोच्चका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार तत्कालीन मुलुकी ऐन अदालती बन्दोबस्तको 188 नम्बर बमोजिम बटालालाई 10 वर्ष कैद सजाय तोकिएको हो। अदालती बन्दोबस्तको 188 नम्बरमा जन्म कैद गर्नुपर्ने खालका मुद्दामा न्यायकर्तालाई लागेमा ऐनले हुने सजायमा घटाई तोक्न सक्ने व्यवस्था रहेको छ। सर्वोच्चले सवारी चालक संकल्प भनिने अर्जुन कार्कीलाई भने सफाई दिएको छ। व्यवसायी श्रेष्ठको कोटेश्वर स्थित घरमा जनमुक्ति सेना 3rd Division सम्पर्क कार्यालय भाडामा राखिएको थियो। 2064 चैत 14 गते उक्त कार्यालयबाट 17,00,000 नगद सहित हतियार चोरी भएको थियो। तत्कालीन माओवादीले सो घटनाको छानबिनका लागि 3rd Division कार्यालयबाट बटलालाई खटाएको थियो। बटलाले 2065 वैशाख 7 गते श्रेष्ठ लगायतसँग सोधपूछ समेत गरेका थिए। पछि वैशाख 15 गते राति 2 बजे श्रेष्ठको घर परिवार सुतिरहेको बेला बटला त्यहाँ पुगेका थिए। श्रेष्ठलाई नियन्त्रणमा लिई चितवनको शक्तिखोर पुर्याइएको थियो। वैशाख 28 गते राति शक्तिखोरमा श्रेष्ठको टाउको, छाती र तिग्रामा कुटपिट गरी मरणासन्न गरिएको थियो। उपचारका लागि काठमाडौँ ल्याउँदै गर्दा भालु ढुङ्गामा श्रेष्ठको मृत्यु भएपछि शवलाई तन्नामा पोको पारी ढुङ्गा बाँधेर नारायणी नदीमा फालिएको सरकारी वकिलको दावी छ। शव बोक्न र फाल्न डिभिजनकै बोलेरो प्रयोग गरिएको पाइएको थियो। 2065 वैशाख 28 गते बिहान नारायणी नदीमा श्रेष्ठको शव फेला परेको थियो। त्यसपछि श्रेष्ठकी श्रीमती रमिलाले आफ्ना पतिको अपहरणपछि हत्या गरिएको भन्दै किटानी जाहेरी दिनुभएको थियो।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा प्रयोगशालाहरूमा बदनीतपूर्वक काम गर्नेलाई कार्यवाहीको सुझाव तथा चिकित्सकको असहमति।
1: यसमध्ये केही प्रब्लम पर्यो भने भोलि त हामीलाई फसाइदेला नि, नबुझेर पनि केही गल्ती भयो भने अदालतमा 10 चोटि फेरि बयान दिन बोलाउला, हामीलाई फसाइदेला, टिचिङ हस्पिटलले लिँदैन।
2: वैदेशिक रोजगारीमा जाने सेवा शुल्क निर्धारण गर्न उच्च स्तरीय कार्यदल गठन। कम्बोडियामा अवैध बसेका नेपालीलाई देश छोड्न आजसम्मको म्याद। अध्ययन भिसा सिफारिशमा छानबिन गर्न पत्राचार लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
0: अबको एक साताभित्र नेपालमा वर्षायाम शुरू हुने पूर्वानुमान गरिएको छ। भारतीय जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको मौसम नक्सामा दक्षिण बंगालको खाड़ीबाट आएको मनसूनी वायु नेपालको पूर्वी तथा मध्य तराईसम्म फैलिएको देखिएको छ। तर जल तथा मौसम विज्ञान विभागले भने मनसून प्रवेशको औपचारिक घोषणा गर्न अझै केही समय लाग्ने जनाएको हो। यद्यपि अबको केही सातामा नेपालमा वर्षायाम शुरू हुने सम्भावना बलियो देखिएको विभागका वरिष्ठ मौसमविद वरूण पौडेलले सीआईएनसँग बताउनुभयो।
7: बंगालको खाड़ी आउँदै यो अलिकति यो सिक्किमसम्म आइपुगेको अवस्था छ। भारतको सिक्किमसम्म अझै केही समय चाहिँ नेपालमा जाने किन भन्दाखेरि मनसुन स्टार्ट हुनको लागि चाहिँ सुरु हुनको लागि पूर्वी वायु पश्चिमी वायु पश्चिमबाट आउने हावा छ, हामी वायुको प्रभाव भन्छ, त्यो क्षेत्रले गर्दाखेरि देशमा पानी परेको अवस्था हो। त्यो पश्चिमबाट आउने हावाले पूर्वी हावाले चाहिँ धकेल्न सकेको अवस्था छैन, पिछाडि गर्न सकेको अवस्था छैन। त्यो कारणले गर्दाखेरि मनसुन चाहिँ यो विभिन्न अझै चाहिँ पूर्वी नेपालबाट भित्रन सक्ने अवस्था देखिरहेन। त्यसो हुनाले अहिले जति पनि वर्षाहरू भएको छ पश्चिमी क्षेत्रमा अथवा काठमा भएकोमा चाहिँ पश्चिम भएको प्रभावले अथवा स्थानीय प्रिमनको कारणले वर्षा भएको भन्छ।
0: नेपालमा सामान्यतया मनसून जून 13 अर्थात जेठ 30 आसपास प्रवेश गर्ने गर्छ। गत वर्षभरि मनसून औसत समयभन्दा करिब 15 दिन अगाडि नेपाल भित्रिएको थियो।
2: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। कान्तिपुर दैनिकको भित्री पन्नामा वैदेशिक रोजगारीमा जानेको सेवा शुल्क निर्धारण गर्न बने उच्च स्तरीय कार्यदल शीर्षकमा होम कार्कीले लेख्नु भएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकसँग लिन पाइने सेवा शुल्क निर्धारण गर्न उच्च स्तरीय कार्यदल गठन गरेको छ। 5 साताभित्र सेवा शुल्क निर्धारण गरी सिफारिश गर्न कार्यदललाई भनिएको छ। श्रम मन्त्री रामजी यादवले वैशाख 22 जेठमा मन्त्री स्तरीय निर्णय गरी वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख पीताम्बर घिमिरेको समक्षमा 7 सदस्यीय समिति गठन गर्नुभएको हो। समितिको सदस्यमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, नेपाल राष्ट्र बैंक, केन्द्रीय तथ्याङ्क कार्यालय, चार्टर एकाउन्टेन्ट र आप्रवासन विज्ञ छन्। सदस्य सचिवमा वैदेशिक रोजगार व्यवस्थापन शाखाका उपसचिव रहेका छन्। गन्तव्य मुलुक, श्रमिकको प्रकृति र प्राप्त हुने मासिक आयका आधारमा 5 साताभित्र सेवा शुल्क सिफारिश गर्न कार्यदललाई जिम्मेवारी दिइएको छ। दालचिनीले चम्काएको खुर्सानी गाउँ शीर्षकमा माधव अर्यालले पाल्पाबाट लेख्नु भएको खबर पनि छ। बसाई सराई रोकियो, 200 भन्दा बढ़ी घर परिवारमा दालचिनी मुख्य आमदानीको स्रोत बनेको खबरमा उल्लेख गरिएको छ। मधेसका 25 पालिकाले बुझाएनन् 62 करोड़ राजस्व, प्रदेश सरकारले रोक्यो अनुदान शीर्षकमा शिवपुरीले रौतहटबाट लेख्नु भएको खबर छापिएको छ। पहिला पनि पटक पटक राजस्व दाखिला गर्न पत्राचार गरिएकामा पालिकाहरूले व्यवस्था गरेको पाइयो, स्थानीय तहको यस्तो कार्यले संघीय शासन व्यवस्थापनमाथि नै प्रश्न उठ्छ, स्थानीय सरकार स्वायत्त हुन् कानून भन्दा माथि होइनन्। अर्थमन्त्री युवराज भट्टराई जो मधेस प्रदेशको हुनुहुन्छ उहाँको प्रतिक्रिया सहितको खबर छापिएको छ। अर्को खबर, पहिलो पन्नामा खरिद ढिलाइले देशभर रेबीज खोपको अभाव भएको बारेमा अर्जुन पौडेलले लेख्नु भएको छ। काप्रे प्लान्चोक नालाकी 55 वर्षीय गायत्री पाण्डे बुधबार झण्डै 35 किलोमिटर दूरी छिचोलेर टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरूआ रोग अस्पताल पुग्नुभयो। यति टाढा धाउनुको उद्देश्य थियो रेबीज विरूद्धको खोप लगाउनु। पाण्डेलाई एक साता अघि घर नजिकै सामुदायिक कुकुरले टोकेको थियो। उहाँ रेबीज विरूद्धको खोप लगाउन शुरूमा नजिकैको शिर मेमोरियल अस्पताल पुग्नु भएको थियो। त्यहाँ यस्तो खोप नरहेको जानकारी पाएपछि धुलिखेल स्थित सरकारी संस्थामा पनि पुग्नुभयो, त्यहाँ पनि खोप पाइएन। खोप तत्काल उपलब्ध गराउन विश्व स्वास्थ्य संगठनलाई महामारी तथा रोग नियन्त्रण महाशाखाले पनि अनुरोध गरेको छ। अर्को खबर, अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा 38 जलविद्युत आयोजनाको अनुमति रद्द गर्न सिफारिश गरिएको बारेमा छ। विद्युत खरिद सम्झौता पीपीए गरी लामो समयसम्म शून्य प्रगतिमा रहेका 1388 मेगावाट क्षमताका 38 जलविद्युत आयोजनाको अनुमति रद्द गर्न सुझाव गएको हो। सरकारको 100 बुँदे शासकीय सुधार कार्ययोजनाको 74 खबमोजिम विद्युत विकास विभागबाट जारी भएका अनुमति पत्रहरूको वर्तमान अवस्थाको समीक्षा गर्न ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिले त्यस्ता आयोजनाको पहिचान गर्दै अनुमति पत्र रद्द गर्नुपर्ने राय मन्त्रालयलाई दिएको हो।
0: त्यस्तै आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा इतिहासमै ठूलो वित्तीय अपराध बिचौलिया भट्टदेखि व्यवसायिक घरना विरूद्ध एकैपटक 4 मुद्दा दायर शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै धरनारत 8 समूहलाई माइतीघर मण्डलामा भेटेर गृहमन्त्री गुरूङको आग्रह, सरकारले सबैको माग पूरा गर्छ घर फर्किनु शीर्षकमा पनि खबर छ। त्यस्तै बाजुरामा बाढ़ीको 1 वर्ष भत्किएकै घरमा अधिकांश बाढ़ी पीड़ित 210 मध्ये 17 परिवार पूर्ण विस्थापित शीर्षकमा पनि खबर प्रकाशित छ भने भित्री पन्नामा आगामी बजेटमा क्रिट भन्दा ठूला आयोजना लगानी गर्ने सरकारको योजना शीर्षकमा मध्य प्रदेशको खबर छ। मध्य प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि ल्याएको नीति तथा कार्यक्रम प्रदेश सभाबाट सर्वसहमत रूपमा पारित गराएको छ। यसँगै प्रदेशको आगामी बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अगाडि बढ़ेको बिहिबार बसेको प्रदेश सभा बैठकमा 3 नीति तथा कार्यक्रममाथि विस्तृत छलफल सम्पन्न भएपछि सभामुख राम आशिष यादवले निर्णार्थ प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। त्यस्तै ब्रोकरबाट मार्जिन सुविधा लिएर शेयरमा लगानी 31 कम्पनीलाई स्वीकृत तर एउटाबाट मात्रै कर्जा प्रवाह शीर्षकमा खबर प्रकाशित छ भने अर्को भित्र पृष्ठमा नेपाल भारत सीमा व्यवस्थापन सम्बन्धी संयन्त्रको बैठक बस्ने शीर्षकको खबर पनि छ। त्यस्तै निर्वाह भत्ता रोकिएपछि वीरका आवश्यक चिकित्सा आन्दोलनमा शीर्षकमा खबर छ भने साझा सहमति खोज्न संस्थापन र देवा समूह लचक बन्दै शीर्षकमा अर्को खबर प्रकाशित छ।
2: प्रश्न सोध्नेलाई अर्थमन्त्री वाग्लेको चेतावनी शीर्षकमा अन्नपूर्ण पोस्टको भित्रीपन्नामा सुरेन्द्र काफ्रेले लेख्नु भएको खबर छापिएको छ भने अध्ययन भिसा सिफारिशमा छानबिन गर्न पत्राचार गरिएको बारेमा गोर्खापत्र दैनिकमा खबर छापिएको छ। अध्ययन भिसा सिफारिश प्रक्रियामा शंकास्पद कागजात र नकली रसिद प्रयोग भएको देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालय विस्तृत छानबिन गरी कानूनी कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गृह मन्त्रालयलाई पत्राचार गरेको हो। शिक्षा मन्त्रालयले बिहिबार गृह मन्त्रालयलाई पठाएको पत्र मार्फत विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिशसँग सम्बन्धित कागजातमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानूनी प्रक्रिया अगाडि बढ़ाउनको लागि अनुरोध गरिएको छ। बागमतीमा रोकिएनन् नयाँ सार्वजनिक सवारी दर्ता, अन्य प्रदेशमा निषेध शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर छ। बागमतीको श्रम रोजगार तथा यातायात मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालयले संघको निर्णय अटेर गर्दै नयाँ सार्वजनिक यातायात दर्ता नियमित गरिरहेका छन् तर अन्य प्रदेश मन्त्रालयले संघ सरकारको परिपत्र अनुसार दर्ता रोकेको खबरमा उल्लेख गरिएको छ। भूमिहीन नागरिकलाई बीमा सुविधाको तयारी शीर्षकमा गोर्खापत्र दैनिकमै अर्को खबर छापिएको छ भने उत्कृष्ट कार्य सम्पादन गर्ने 37 जना सैनिक सुशोभित शीर्षकमा खबर छ। उच्च पेशागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गरी उत्कृष्ट कार्य सम्पादन गर्ने उनीहरूलाई सम्मान गरिएको हो।
0: साझा खबरमा अब विदेशका खबर। इरान र अमेरिका बीच बुधबार र बिहिबार लगातार दुई दिन आक्रमण प्रत्याक्रमण भएको छ। 8 अप्रेलमा युद्ध विराम भए ता अमेरिका इरान बीच यति ठूलो लड़ाई चलेको यो पहिलो पटक हो। यस घटनाले पश्चिम एशियामा पूर्ण स्तरको युद्ध फेरि शुरू हुने जोखिम बढ़ाएको छ। इरानमा अस्ति रातिदेखि र हिजो बिहानसम्म अमेरिकाले लगातार आक्रमण गरेको थियो। विस्फोटको आवाज इरानको राजधानीका साथै बन्दरगाह शहर बन्दर अब्बास र हर्मुज जलमार्गको किनारमा रहेका दक्षिणी क्षेत्रहरूमा सुनिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बारम्बारको आक्रमण प्रत्याक्रमणले युद्ध विरामलाई खतरामा पारेको भन्दै पूर्व मध्य पूर्वमा शान्ति स्थापना कायम गर्नका लागि कूटनीतिक उपाय अपनाउन सम्बन्धित पक्षलाई आह्वान गर्नुभएको छ। सामाजिक सञ्जालमा उहाँले मध्यपूर्व लामो युद्धका कारण गहिरो संकटमा तानिएको उल्लेख गर्दै त्यसको प्रभाव उक्त क्षेत्रभन्दा बाहिरसम्म पुगेको समेत बताउनु भएको हो। र द्वन्द र उत्पीड़नका कारण विश्वभर सन् 2025 झण्डै 44 लाख मानिसहरू विस्थापित भएका छन्। यो सँगै विश्वभर शरणार्थी वा शरणार्थी शहरको जीवन जिउन बाध्य मानिसहरूको कुल संख्या 4.16 करोड़ पुगेको छ। संयुक्त राष्ट्र संघ शरणार्थी मामिला सम्बन्धी उच्च आयुक्त यूएनएचसीआरको प्रतिवेदनले यो तथ्य सार्वजनिक गरेको हो।
2: साझा खबरमा अब खेल खबर। विश्वकप फिफा विश्वकप 2026 उद्घाटन खेलमा सह आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 पराजित गरेको छ। मेक्सिकोको आइकोनिक एन्टको रगशालामा भएको उद्घाटन खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई 2-0 पराजित गरेको हो। मेक्सिकोका लागि जुलियन क्विनोनेस र राहुल जिमेनेजले एक एक गोल गर्नुभयो। 2 गोल भएको खेलमा ब्राजिलियन रेफ्रीले 3 रातो कार्ड देखाएका थिए। खेलको 9 मिनटमा जुलियन क्विनोनेसले गोल गर्दै शुरूआती अग्रता दिलाउनु भयो। सोही समूहको दोस्रो खेल अहिले बिहान 7:45 चेक रिपब्लिक र दक्षिण कोरियाको बीचमा हुनेछ। सह आयोजकका रूपमा स्वतः विश्वकपमा छनौट भएको क्यानाडा घरेलु मैदानमा पहिलो जीतको प्रयासमा हुनेछ। क्यानाडाको बोस्निया एण्ड हर्ज गोविनासँग प्रतिस्पर्धा गर्दैछ। 2 टोलीले पहिलो पटक विश्वकपमा प्रतिस्पर्धा गर्न लागेका हुन्। कुनै पनि अन्तर्राष्ट्रिय स्पर्धामा उनीहरूको बीचमा पहिलो खेल हुनेछ। 23 संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताको बिहिबार राति भव्य उद्घाटन भयो। पहिलो पटक 3 राष्ट्रद्वारा आयोजित विश्वकपको मेक्सिकोको ऐतिहासिक रंगशाला एस्टेकामा विभिन्न सांस्कृतिक कार्यक्रम सहित उद्घाटन गरिएको हो। मेक्सिकोको ऐतिहासिक रंगशाला एस्टेकामा विभिन्न सांस्कृतिक कार्यक्रम सहित विश्वकपको भव्य उद्घाटन हुँदा गायिका साकिराले प्रतियोगिताको आधिकारिक गीत लेट्स गो प्रस्तुत गर्नुभएको थियो।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा प्रयोगशालामा बद्ने पूर्वक काम गर्नेलाई कार्यवाहीको सुझाव तर चिकित्सकको असहमति।
2: बुझाइ कुराकानी कार्टुन लगायतका सामग्रीहरू बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
8: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि छोयो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरमा अब राष्ट्रिय प्रयोगशाला सम्बन्धी विधेयकको प्रसंग। राष्ट्रिय प्रयोगशाला सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा बनेको विधेयकका बारेमा संसदीय समितिमा छलफलको क्रममा छ। यो विधेयकमा सुझाव गर्नुपर्ने पक्षका सुधार गर्नुपर्ने पक्षका बारेमा गरिएको छलफलको संक्षिप्त भाग आजको साझा खबरमा प्रस्तुत गर्दैछौं।
9: एसएसपी योग बहादुर पाल, नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला सामुखुसीमा प्रयोगशाला प्रमुखको रूपमा कार्यरत छु। प्रस्तावनामा नै जुन अनुसन्धान तथा परीक्षणलाई प्रभावकारी र विशेषकृत बनाउने भन्ने छ, यो उसमा हामी फोरेन्सिकमा रिलायबल, गुणस्तरीय तथा विश्वसनीय भन्ने शब्द थप्दा अलि राम्रो होला कि। परिभाषा खण्डमा 2 जमा यता डिजिटल एभिडेन्स भन्ने त आयो। 2 ङमा परीक्षण भन्नाले रासायनिक, भौतिक र जैविक मात्रै भन्ने शब्द आयो त्यहाँ. अहिलेको अवस्थामा हामीले डिजिटल बिर्स्यौँ भने हामी फेरि पुरानै अवस्थामा छौँ भन्ने चाहिँ देखेला यसले.
10: डाक्टर सुभाष आचार्य जो फौजदारी कानुन विज्ञको रूपमा अनुभव र त्यो खालको अभ्यास गरिरहनु भएको छ.
11: आइदर अफ जेनेटिक डिएनए को अर अफ एनी स्याम्पल यु कलेक्ट, त्यसलाई तपाईँले कहिले कलेक्ट गर्नुभयो, कसरी सिल गर्नुभयो, सिल गरिसकेपछि ह्यान्ड ओभर कसलाई गर्नुभयो, कहाँ ह्यान्ड ओभर गर्यो, हुँदै हुँदै कहाँ गयो, यो अल्टिमेटली टेस्ट गर्ने ठाउँमा कोडिङ डिकोडिङ भएरै पुग्नुपर्छ. प्राइभेसी पनि बायसनेस पनि दुइटैको लागि यो चाहिन्छ. चेन अफ कस्टडी यदि बीचमा काहीँ टुट्यो भने त्यहाँ त रामको टेस्ट गर्न पठाएको श्यामको पो पर्छ त रिजल्ट. त सम्बोधन गर्ने गरी अगाडि यसमा संशोधन हुनुपर्छ जस्तो मलाई लाग्छ.
10: बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू,
12: यसमा चाहिँ संसारक समिति भनेर जुन कोड योजना छ नेपाल बार एसोसिएसनको तर्फबाट एउटा व्यक्ति एउटा चाहिँ नेपाल तर्फबाट राखिदिनु भयो भने त्यो पनि बेटर हुन्छ. अदालतको पनि एउटा कर्मचारीले एउटा जिम्मेवारी पाइरहेको हुन्छ कार्यान्वयन गर्ने सिलसिलामा, ताकि त्यहाँ एउटा परीक्षण गर्ने निकाय छ होइन, संचालक समितिमा राख्नु पर्ने जस्तो मैले महसुस गरेको छु. कसले बयान गर्दै विशेषकले बयान गर्दछ भन्ने थाहा नहोस् भन्नको लागि बन्द इजलासमा पनि त्यो गर्नुपर्ने हो कि जस्तो मैले महसुस गरेको छु.
10: फोरेन्सिक मेडिसिन विज्ञको रूपमा डाक्टर हरियो रसिजीलाई म हार्दिक अनुरोध.
13: अब अहिले यो राष्ट्रिय सभामा गएर आएको चाहिँ धेरै नै भएछ. 5 वर्षसम्म कार्यकारी निर्देशक निमित्त भएर चलाएको अवस्था छ. त्यो संस्था कसरी चल्दो हो निमित्त भएर केही एड्रेस गर्न खोजेको कता कता म पनि कानुनको विद्यार्थी भावले देख्छु, तर पनि छैन. यो खुमलटारको ल्याब सञ्चालन गर्नेमा भएभरका सबै इभिडेन्ससँग हाम्रा समस्या यसैमा आधार समाधान गर्न सकिन्छ कि सकिँदैन एकपटक हामी सोच्छौँ. जुन नभई नहुने इम्पोर्टेन्ट देखिएका प्रावधानहरू छन् त्यसलाई राखेर पाल सरले भन्नुभयो सर्टेन ठाउँमा यो कमी कमजोरी के देखिन्छ भने अदालत तथा अन्य निकाय भनिएको छ नि त, अन्य निकायमा प्रहरी अनुसन्धान अधिकारी नै भन्नु पर्यो भने त्यो राख तप्नु पर्यो.
10: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारका कार्यकारी निर्देशक मोनिका झा हुनुहुन्छ. छोटकरीमा यहाँको विचार
14: भएको एक्जिस्टिङ ल्याबोरेटरीले बेटर पर्फर्म गर्नु पर्यो, त्यसले आफ्नो क्यापेसिटीमा काम गर्नु पर्यो, त्यसपछि हामी थप्दै जाने. डिजिटल फोरेन्सिक अहिले कुनै भएको छैन यो लमा, त्यो पनि थप्नुपर्छ. भूकम्प गएपछि त्यत्रो इन्फ्रास्ट्रक्चर भत्कियो, त्यसलाई पनि त हामीले फोरेन्सिक डेटाबेस हुन्छ, त्यसलाई पनि एनडिटी मेथडहरू हुन्छ. हाम्रो एक्जिस्टिङ इन्फ्रास्ट्रक्चर भनेको अहिले चाहिँ हामीले क्विक न्याय सम्पादन गर्नलाई सहयोग गर्ने अवस्थामा पनि छैन. पहिला हामीले यो ऐन आउन दिनुपर्छ.
10: राष्ट्रिय स्वास्थ्य प्रयोगशाला निर्देशक डाक्टर रुडा झा हुनुहुन्छ. यहाँको मनमा लागेको अथवा छुटेको केही छ भने त्यो थपाउन छ.
1: जुन दण्ड सजायको कुरा गर्नुभएको छ त्यसमा चाहिँ मेरो के भनाइ छ भने अघि दण्ड सजाय कानूनमा व्यवस्था हुन्छ हुनुपर्छ. आजकै डेटमा हाम्रो ल्याबमा साथीहरू किन अरू ल्याबले लिनुहुन्न स्याम्पल, हामी त एउटा राष्ट्रिय दायित्व भनेर जस्ट आउट अफ स्कोप भए पनि गरिरहेछ. आई यसमा त केही प्रब्लम पर्यो भने भोलि त हामीलाई फसाइदेला नि, नबुझेर पनि केही गल्ती भयो भने त अदालतमा 10 चोटि फेरि बयान दिन बोलाउला, हामीलाई फसाइदेला. डाक्टर साहबले आएर कति काउन्सिलिङ गरेपछि साथीहरू त्यहाँ टिचिङ हस्पिटलले लिँदैन, टिचिङ हस्पिटलको फोरेन्सिक मेडिसिनमा गरेको अटोप्सी एनपिएचएलसम्म नआउने अवस्था थियो. किन यो झमेलामा कसले परिरहने, हाम्रो विज्ञतै पुग्दैन, पछि हामीलाई नै फसाइदिन्छ यो रिपोर्टमा केही भयो भनेर. त्यो दण्ड सजाय राखेर भोलि तपाईँको टेक्निकल विज्ञले काम गर्छ, अहिले नै त्यो सबै राखिदिएर यो कारणले चाहिँ उसलाई चाहिँ सजाय गर्नुपर्ने भन्ने त्यसरी चाहिँ अलिकति नभएर त्यो सब त पछि नेवाले पनि सम्बोधन गर्न सक्छ, छानबिन गर्ने विज्ञले राखिदिने. त्यो रियलमा जानी नेग्लिजेन्स गरेको हो कि, त्यो काम गर्दाखेरि त नोबडी इज 100% पर्फेक्ट है, जो त्यति चाहिँ मेरो भनाइ रह्यो.
10: संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डाक्टर ओजस्वी शेरचन, यहाँ सुनेको विषयवस्तु विचार राख्नको लागि अनुरोध गर्दछु.
15: धन्यवाद तपाईँहरूको अमूल्य सजेसनको लागि. मैले पनि यो विधेयक चाहिँ नि एकचोटि सरस्वती हेरेको छु. विधेयक आफैमा चाहिँ एकदम अल इन अल एकदम गुड एक्सिलेन्ट भन्ने कन्डिसनमा चाहिँ छैन भनेर मैले पनि देखेँ, मैले पनि बुझेको छु. र तपाईँहरूको पनि सबैको कुराहरू चाहिँ समेटेर चाहिँ यसलाई अझै यसलाई चाहिँ कस्तो खाले एक्ट बनाउने, ताकि चाहिँ हाम्रो यो जस्टिस सिस्टमले पनि यसबाट फाइदा लियोस् र यसमा सम्बन्धित सबै एक्सपर्टहरूले पनि विदाउट देम गेटिङ द क्रिटिसिजम होइन, कसरी यसलाई चाहिँ लिगलाइज र एकदम नियम कानून पूर्वकै कसरी चलाउने भनेर देयर निड्स टु बी सम चेन्जेस द्याट इज नेसेसरी भन्न चाहन्छु. र तपाईँहरूले भनेको धेरै कुराहरू आज मैले टिपिसकेको छु, त्यो कुराहरू चाहिँ मैले समितिमा एड्रेस गर्दै गर्दाखेरि चाहिँ डिस्कसन फोरम चाहिँ इट ह्याज टु कन्टिन्यू.
10: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 बारेको यो छलफल सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक.
0: समयमा खरिद नहुँदा देशभर रेबिज विरूद्धको खोप अभाव, मधेसका 25 पालिकाले 62 करोड राजस्व बुझाउन बाँकी, आगामी बजेटमा मधेस प्रदेशले ठूला आयोजनामा लगानी गर्ने.
10: राष्ट्रिय प्रयोगशाला सञ्चालन सम्बन्धी विधेयक संसदीय समिति
2: सीमा बदमाशी गर्ने व्यक्तिहरूलाई कानूनी कार्यवाहीको व्यवस्था गर्न सुझाव मनसुन भित्रिन अझै एक दुई दिन समय लाग्न सक्ने
0: वैदेशिक रोजगारीमा जाने सेवा शुल्क निर्धारण गर्न उच्च स्तरीय कार्यदल गठन कम्बोडियामा अवैध बसेका नेपालीलाई देश छोड्न आजसम्मको म्याप अधीन भिसा सिफारिशमा छानबिन गर्न पत्रचार
2: इरान र अमेरिका बीच शान्तिवार्ता टुङ्गो लागेन दुवै देशबाट तीव्र आक्रमण कूटनैतिक समाधान खोज्न राष्ट्रसंघको आग्रह
0: र विश्वकपको उद्घाटन खेलमा मेक्सिकोद्वारा दक्षिण अफ्रिका 2-0 पराजित विश्वकप फुटबलमा आज दुई खेल हुने क्यानाडा पहिलो जीतको खोजीमा अमेरिकाले पाराग्वेको सामना गर्ने
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ अर्थमन्त्री स्वर्णिम वागले जसले अहिले संसदीय समितिहरूमा पुगेर पत्रकारहरूले नै माइक्रोसफ्ट वर्ड चलाउन सक्दैनन् कि क्या हो भनेर प्रश्न गर्नुभएको छ बजेटमा केही पन्ना गायब गरिएको भनेर विभिन्न संचार माध्यममा खबर पनि आइराखेका छन् भलै उहाँले 2 रूपियाँ पनि बदमाशी गरेको पुष्टि गर्न सक्ने हो भने आफूले मन्त्री र अरू सार्वजनिक पदबाट छोड्ने भनेर घोषणा नै गर्नुभएको छ एउटा बद्ध कोठा देखाइएको छ कोठाभित्र सोफा छ सोफामा अर्थमन्त्री वागले जस्ता देखिने व्यक्ति अगाडिपट्टि टेलिभिजनमा त्यहाँ फुटबल हेरिराखेको जस्तो देखाइएको छ र एउटा औंला टीभीतर्फ तिर्साउँदै केही भनिराखेको जस्तो देखाइएको छ माथि यस्तो लेखिएको छ के खेलेको यसले यो खेलाडीलाई माइक्रोसफ्ट वर्ड चलाउन आउँदैन कि क्या हो
0: हस्त प्राविधिक साथी रवि थितललाई धन्यवाद अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हिलो सांसद प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला

0: पाखरीबास एफएम समय सूचक यो पाखरीबास एफएम को समय हो अहिले बिहान को 7 बजे
1: श्रोताहरू अब हामी प्रस्तुत गर्दैछौ देशभक्तिका गीतहरू।

बेलाउँदैन काट्न पनि। त्यसैलाई भन्दैछु म जसले यस्तो व्यवहार गर्छ, खुलेर बाँच्ने अधिकार हाम्रो नेपालमा छ। मन थिएन कुरा गर्न, यो मलाई जातको बारी अत्याचार गर्न थाल्यो, पछि मनलाई भयो भारी। हाउँदैन हात जोड्न हिँड्दैछु म शिर उठाउँदै, मैदानमा उत्रिसके बस्ति नहै पिर लुकाउँदै। को आउँछ बेसी बोल्न फेरि सिधै मुखमा हान्छु, आमा बाउको इज्जत राख्न जुत्न म एक्लै जान्छु। आमाले

कसले भने तिमी बाहुन मचे दमय राजा नै भए पनि मरेर केही लाँदैन बन्दैन महान तिमी फाइभ स्टारमा जाँदैमा महान बन्नलाई पहिला हुनु पर्छ राम्रो मन नेपालीले नेपालीलाई दलित भन्दा

0: त मैले लुगा सिलाएन भने संसार नाङ्गै हुन्छ। कसले भने तिमी ठुलो मात्रै सानो हो, कसले भने तिमी धनी मात्रै गरिब हो, कसले भने तिमी सफा मात्रै फोरी हो, कसले भने तिमी बाहुन मात्रै दमै, कसले भने तिमी ठुलो मात्रै सानो हो, कसले भने तिमी धनी मात्रै गरिब हो, कसले भने तिमी सफा मात्रै फोरी हो, कसले भने तिमी बाहुन मात्रै दमै।
1: शादी करेगी मुझसे? नहीं नहीं करेगी।
2: लेकिन तुम्हें मुझसे शादी क्यों करनी है?
1: वो गर्मी आ गई ना, तो गर्मी में ना शहर में कूलर चलता है, ऐसी बहुत सी ठंडा पानी पीने को मिलता है ना।

तिम्रो याद भुलाउन आज भोलि पिउने गरेको छु, भोलि छिट्टै मर्छु कि भनी थोरै थोरै जिउने गरेको छु। मुटु पोल्ने रहेछ नि भत्भती, तिम्रै पिरले भइरहेछ यो गति, माया रोगै पिरती।

0: स्मार्ट मान्छे स्मार्ट तरिका प्रभु बैंकको मोबाइल
1: ब्याङ्क शुभम असली ओपीसी सिमेन्ट सिन्स 2003
2: डिश होम फाइबर नेट एक सही कनेक्शन
0: छिटो सजिलो र विश्वासिलो यस्तो हातमै पैसा दिए जस्तो
1: प्रभु मनी ट्रान्सफर प्रभुकै इच्छा
3: बेरोजगारीलाई हराउँ देशलाई जिताउँ
4: खुसी बाणी वर्ष खुसी
5: प्रेमले बाँधेको हाम्रो सम्बन्ध जस्तो कि सुनमा सुगन्ध 49 बागलुङ ज्वेलर्स न्यू रोड काठमाडौँ
6: ल बाबु हजुरकै हाड भरोसामा फुलमाया आएकी छ गाउँको मान्छे ठाउँमा हुनुहुन्छ ठाउँको मान्छे गतिलो हुन्न भन्छन् भर्खरकी फुल जस्ती छ फुलमाया बाटो बिराउली दिशा देखाउन है बाबु धर्मै लाग्ला
7: हुन्छ हुन्छ पिर्मा गर्नु म छु
8: दाई यहाँ बस्नुहुन्छ र
7: बस बस हामीलाई त बानी भइसक्यो यहीँबाट गाडी लाग्छ गाडीबाट झरेर 5-7 मिनट हिँडेपछि काममा पुगिन्छ मैले साउसँग कुरा गरिसकेका छु मान्छे राम्ररी छ भनिदिएको छु काम जानेपछि स्यालेरी फिक्स गरौँला भनेको छ किराना पसलको दिदीलाई कोठा बुझ्न भनिसके तिम्रो लागि डान्स क्लास बुझ्न पनि पठाएछ 5-7 दिनमा सबै सेटल हुन्छ
8: एकपटक म्युजिक भिडियोमा चान्स पाएर मोडलमा चल्न पाए त है
7: चलिन्छ कलाकारितामा कतिखेर भाग्य चम्किन्छ थाहै हुन्न देख्यो ठाउँ पाइयो सर हामी 8-10 वर्ष भइसक्यो सङ्घर्ष गरेको र त एक दिन चलाउँला भन्ने छ तिर्न गर म छु

0: नाम
1: सकम्बरी
0: सकम्बरी
1: हजुर तपाईँको नि
0: सुयोगवीर
1: सुयोगवीर
0: जोसुपार बाई द वे आम देव
1: डिरेक्टर
0: म तिमीलाई मेरो म्युजिक भिडियोमा लन्च गर्न चाहन्छु
1: अनि डिनर चाहिँ गर्नुहुन्न
0: लाइट क्यामेरा

0: लाज लाग्दैन? चोकमा बसेर सिगरेट बेचे जस्तो जवानी छि, कतिन्जेल यो दलदलमा गलामा गलामा रस सन्जेल त होला नि यस्तो यस्तो मान्छेसँग हिँड्ने?
1: यस्तो मान्छे कस्तो मान्छे दाइ? के फरक छ र तपाईँ र ती मान्छेहरूमा? फरक छ र, फरक छ र, यता हेर्नुहोस्, फरक छ र दाई। तपाईँले मेरो सपनाको फाइदा उठाउनु भयो, सहयोग गर्नुभयो, सस्तोमा पर्नुभयो। उनीहरूले मेरो अभावको फाइदा उठाए, मूल्य तिरे, महँगोमा परे, यही हो फरक। तपाईँहरू सबै मिलेर होइन मलाई दलदलमा फसाएको? आमाले छोरी छोरी पाई भनेर बाउले अर्की लिएर हिँड्यो, परिवारको जिम्मेवार मेरो काँधमा आइपुग्यो। एउटा राम्रो कलाकार बनौँला, नाम कमाउँला, दाम कमाउँला, घर परिवार हेरौँला, बहिनीहरू पढाउँला भनेर आएको होइन, तपाईँहरूले होइन मलाई बाध्यतामा पुऱ्याएको।
0: बाध्यता पऱ्यो भने जे पनि गर्ने, इज्जतै फाल्ने, भाप लाग्ला, भाप लाग्ला।
1: कहाँ लेखेको छ र दाई इज्जत छोरी मान्छेको मात्र जान्छ भनेर, पाप छोरी मान्छेलाई मात्र लाग्छ भनेर कहाँ लेखेको छ? तपाईँहरूको चाहिँ इज्जत जाँदैन, पाप लाग्दैन? पाप लाग्छ भने हामी सबैले लाग्छ। मलाई यो बाध्यता म पुर्याउने मेरो बाउलाई पनि पाप लाग्छ, मेरो यो बाध्यताको फाइदा उठाउने तपाईँहरूलाई पनि पाप लाग्छ। र बाध्यतामा बाटो बिराएकोले सायद पाप मलाई पनि लाग्छ।

0: हेलो
1: हजुर, सकम्बरीजी बोल्नुभयो?
0: हजुर भन्नुहोस् न।
1: म यहाँ मन्त्री क्वार्टरबाट, तपाईँलाई हाम्रो मन्त्रीज्यूले भेट्न खोज्नु भएको थियो।
0: के को लागि होला?
1: ए, तपाईँले हाम्रो पार्टीलाई सहयोग गर्नु पर्यो राजनीतिमा आएर।
2: राजनीतिमा?
0: राजनीतिमा

नमस्कार, म गायक रमेश राज भट्टराई। बगुला गीतलाई यहाँहरूले छोटो समयमा अत्यन्तै मन पराइदिनु हो। यहाँहरूकै सुझाव, सल्लाह र मनोभावनाको कदर गर्दै बगुला गीतको पुनः म्युजिक भिडियो तयार गरेका छौँ। हामीलाई विश्वास छ, यो म्युजिक भिडियोलाई पक्कै पनि यहाँले माया गर्नुहुनेछ। कस्तो लाग्छ हेरेर सुझाव, सल्लाह र प्रतिक्रियाको अपेक्षा गरेका छौँ।

नेपालीमा

0: ओहो कान्छा ल बधाई छ है, नयाँ गाडी किनेछौ खुसी लाग्यो।
1: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त माने भन्ज्याङ वर्कसपमा।
0: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
1: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
0: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
1: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन पेन्ट गरी

माया बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप खाँदबारी तीनको माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा प्रोप्राइटर प्रकाश घिमिरे सम्पर्क 98422-12733 याद राख्नुहोला। दुई पाङ्रे चार पाङ्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत वेल्डिङ डेन पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।

दर्शकबिन तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ विमलराज छेत्री र विष्णु माझीको समुदुर स्वरमा अनि युवराज भूषालको लय र सूर्य कुमार छेत्रीको उत्कृष्ट शब्द सृजनामा रहेको चर्चित नेपाली लोकदोहोरी गीत मनको धोको

0: दोस्रोमा सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं सदस्य सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोग भन्ने गरिन्छ। रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने र अन्त्यमा अर्थ मन्त्रालयको श्री रमेश कुमार घिताल सिन्धुपाल्चोकलाई लेखामान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने आज यही चिन्ता निर्णय भएका छन्।
1: यस निर्णयसँगै तत्कालीन काठमाडौँ महानगर क्षेत्रका 15 वटामा अतिक्रमण झण्डै 1860 रोपनी सार्वजनिक जग्गा खाली गराउने र अतिक्रमणकारीलाई कार्यवाही गर्ने बाटो खुलेको छ।
2: पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल नेपाली भूमिमा प्रवेश गरेपछि उत्पन्न विवादका सम्बन्धमा सरकारले आवश्यक कदम चाल्ने बताएको छ। आज बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले सुस्ताको भूमि रक्षा गर्ने स्थानीय नागरिकको प्रशंसा गर्दै परराष्ट्र मन्त्रालय मार्फत यस विषयमा आवश्यक कदम चालिने जानकारी दिनुभएको हो।
0: यसमा पहिलादेखि नै सुस्तामा बस्नुभएको नेपाली नागरिकहरूले पहिलादेखि नै भूमिलाई रक्षा गरेर बस्नु नै राख्नु भएको छ। उहाँहरूलाई पनि एकदमै हामी नमन गर्नुपर्छ। यो सम्बन्धी परराष्ट्र मन्त्रालयले आवश्यक कदमहरू चालिनेछ।
2: आजै सुस्ता क्षेत्रमा भारतीय सुरक्षा कर्मीहरू सीमा पार गरी नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीय बासिन्दाहरूले उनीहरूको कड़ा प्रतिकार गरेका थिए।
1: प्रतिनिधि सभाको बैठक आगामी 18 गतेसम्मका लागि स्थगित भएको छ। सभामुख टोल प्रसाद अर्यालले आजको बैठकमा कार्यसूची सकिएपछि अर्को बैठक 18 गते बिहान 11 बजे बस्ने गरी स्थगित गर्नुभएको हो। आजको बैठकले अर्थमन्त्री डाक्टर चौणी मुवागले पेश गर्नुभएको विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका जिज्ञासाका जवाब दिँदै अर्थमन्त्री वागले बजेटले मध्यम वर्गको विस्तारलाई प्राथमिकतामा राखेको भए पनि गरीब र कमजोर वर्गलाई नछाडेको स्पष्ट पार्नुभयो। बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मंत्री खड़गराज पौडेलले पेश गर्नुभएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ। आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले अन्तर्राष्ट्रिय श्रम संगठनका विभिन्न महासन्धि र प्रोटोकलहरू समेत पेश गर्नुभएको छ। यता राष्ट्रिय समावेशी आयोगको 7 वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2081-82 राष्ट्रिय सभामा पेश भएको छ।
2: सर्वोच्च अदालतले 18 वर्ष मुनिका बालबालिकालाई सैन्य गतिविधिमा प्रयोग गर्ने कार्यलाई गम्भीर मानव अधिकार उल्लंघन मान्ने गरी कानून बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले यस्तो आदेश दिएको हो। पूर्व बाल लडाकु लेनिन विष्ट र डाक्टर ज्ञान बहादुर बस्नेतले दायर गरेको रिटमाथि सुनवाई गर्दै अदालतले सशस्त्र द्वन्दका क्रममा बाल सैनिकका रूपमा प्रयोग गरिएका व्यक्तिहरूलाई अयोग्य वा बहिर्गमित जस्ता अपमानजनक शब्द प्रयोग नगर्न सरकारलाई स्पष्ट निर्देशन दिएको छ। अदालतले उनीहरूको आत्मसम्मान कायम हुने गरी शिक्षा, स्वास्थ्य र पुनस्थापना समेटिएको व्यापक परिपूरण अर्थात क्षतिपूर्ति उपलब्ध गराउन समेत परमादेश जारी गरेको छ। रिट निवेदकले तत्कालीन माओवादी नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र डाक्टर बाबुराम भट्टराई विरूद्ध फौजदारी कार्यवाहीको माग गरे पनि सर्वोच्चले उनीहरूमाथि तत्काल छुट्टै अभियोजन गर्न

0: नपर्ने ठहर गरेको छ। यो विषय संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगको क्षेत्राधिकार भित्र पर्ने भएकाले अहिले थप आदेश दिन आवश्यक नदेखिएको अदालतको निष्कर्ष छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले निजामती कर्मचारी तथा शिक्षकहरूको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय कार्यान्वयनका लागि बाटो खोलेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको अध्यक्षतामा बसेको इजलासले आज सुनवाई गर्दै यसअघि अध्यादेश मार्फत गरिएको खारेजी कार्यान्वयन नगर्न जारी गरिएको अल्पकालीन अन्तरिम आदेशलाई खारेज गरिदिएको हो। अदालतको यो निर्णयसँगै निजामती सेवामा दलीय ट्रेड युनियनमाथिको प्रतिबन्ध सतर भएको छ। सरकारले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश मार्फत ट्रेड युनियनमाथि रोक लगाएपछि निजामती कर्मचारी संगठनका अध्यक्ष भवानी दाहालले गत वैशाख 25 गते सर्वसम्मतिले दर्ता गर्नुभएको थियो। सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा प्रतिष्ठित व्यवसायीहरू दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छा सहित 39 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले आज 34 जना व्यक्ति र 5 वटा कम्पनीलाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो। मुद्दामा प्रतिवादी दीपक भट्ट विरूद्ध सबैभन्दा बढ़ी 26 अर्ब 63 करोड़ 27 लाख रूपियाँ भन्दा बढ़ीको बिगो दावी गरिएको छ। यस्तै सुलभ अग्रवाल विरूद्ध 25 अर्ब 59 करोड़ 20 लाख र शेखर गोल्छा विरूद्ध 52 करोड़ 50 लाख रूपियाँ बराबरको बिगो माग दावी गरिएको छ। उनीहरूमाथि अवैध रूपमा आर्जित सम्पत्तिको स्रोत नलुकाएको तथा आर्थिक कारोबारमा गम्भीर अनियमितता गरेको आरोप लगाइएको छ।
1: शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिजा सिफारिशका लागि नक्कली कागजात प्रयोग भएको विषयमा कर्मचारीको संलग्नता छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। मन्त्री स्तरीय निर्णय अनुसार मन्त्रालयका सहसचिव चन्द्रकान्त भूषालको समय जगत्तमा गठित समितिलाई 7 दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ। वाल्मीकि विद्यापीठको नामबाट अध्ययन भिजाका लागि पेश गरिएका पत्र तथा कागजातहरू नक्कली पाइएपछि मन्त्रालयले छानबिन प्रक्रिया अगाडि बढ़ाएको हो। मन्त्रालयले यसअघि सिफारिश गरिएका विदेशी नागरिकको भिजा सम्बन्धी थप अगाडि नबढ़ाउन सम्बन्धित निकायलाई अनुरोध गर्दै अनुसन्धानको निष्कर्षका आधारमा कड़ा कानूनी र प्रशासनिक कदम चालिने स्पष्ट पारेको छ।
0: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरी र नेपालका लागि सिनिया राजदूत झाङ माओङ मिङ बीच आज मन्त्रालयमा भेटवार्ता भएको छ। भेटका क्रममा दुई पक्षबीच नेपालको कृषि विकास, वातावरण संरक्षण तथा यस क्षेत्रमा नेपाल चीन सहकारीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ। भेटमा सिनिया राजदूत झाङले नेपालको कृषि आधुनिकीकरण, प्रविधि हस्तान्तरण, वातावरणीय संरक्षण तथा दिगो विकासका क्षेत्रमा सहकार्य विस्तार गर्न चीन प्रतिबद्ध रहेको बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: sama tu account open activate only karobar sachile sanga busy life easy banaudai harek din global smart plus life ko pesma banking
1: दाई एक चियाको 30 रुपियाँ कस्तो महँगो आजकल त किन्ने कुरामा पनि पैसा असुल नहुने
2: हुन्छ नि भाइ अब एनसेलमा पैसा असुल
1: हो र
2: हो नि एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ अनि भएन त पैसा असुल
1: गजब रहेछ अब म पनि पैसा असुल गर्छु
2: आजै #123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस् एनसेल नेपालकै लागि
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
4: अब बाँकी खबर राष्ट्रिय स्वतन्त्र पार्टी राजापाको लुम्बिनी प्रदेश अधिवेशन भोलि दाङमा हुँदैछ पहिलो प्रदेश अधिवेशनबाट चयन हुने नयाँ नेतृत्वका लागि सांसद सहित आधा दर्जन भन्दा बढ़ी नेताले सभापति पदमा दावी गरेका छन् लुम्बिनी प्रदेशका 12 जिल्ला मध्ये पूर्वी रूकुम बाहेक बाँकी 11 जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ यस्तै नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीतिगत पक्षलाई सुदृढ बनाउन र समसामयिक विषयमा संवाद गर्न 5 विषयगत उपसमिति गठन गरेको छ ललितपुरमा बसेको बैठकले डायस्पोरा स्वास्थ्य हिंसा सचेतना सड़क सुरक्षा र खेलकुद सम्बन्धी उपसमिति गठन गर्दै तीनको संयोजक समेत तोकेको छ यसैबीच जनमत पार्टीले आगामी मंगिर 8 र 9 गते पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ 3 दिनसम्म चलेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तय गर्नुका साथै पार्टीको विधान संशोधन गर्ने निर्णय समेत गरेको छ
5: भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले कञ्चनपुरको महाकाली नदीमा निर्माण भएको 4 लेनको पक्की पुलसँगै गाइड बन्ड निर्माणको काम तत्काल अघि बढ़ाउन निर्देशन दिनुभएको छ आज निर्माणाधीन पुलको स्थलगत अनुगमन गर्दै मन्त्री लम्सालले गाइड बन्ड निर्माणका लागि नयाँ ठेक्का प्रक्रिया शुरू गर्न माताहतका कार्यालयलाई निर्देशन दिनुभएको हो 3 अर्ब 77 करोड़ रूपियाँको लागत अनुमान गरिएको उक्त पुलको 95% काम सकिए पनि गाइड बन्ड निर्माण विषयमा ठेकेदार कम्पनीसँग विवाद हुँदा काम रोकिएको थियो कञ्चनपुर भ्रमणकै क्रममा मन्त्री लम्सालले निर्माणाधीन दोधारा चाँदनी सुखा बन्दरगाह र मजगाउँ विमानस्थलको समेत अनुगमन गर्नुभएको छ
4: मध्य प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कमला पुल निर्माणका लागि बजेट विनियोजन नगरेको भन्दै स्थानीय बासिन्दाले मध्य प्रदेश सभा अगाडि टायर बालेर विरोध प्रदर्शन गरेका छन् हुलाकी राजमार्ग अन्तर्गत सिराहा र धनुषा जिल्लालाई जोड्ने कमला पुल निर्माण उपेक्षामा परेको भन्दै आक्रोशित स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् प्रदर्शनका क्रममा उनीहरूले मुख्यमन्त्री अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्री विरूद्ध चर्को नाराबाजी गरेका छन् यसअघि संघीय सरकारको बजेटमा समेत कमला पुलका लागि बजेट नपरेपछि संघर्ष समितिले केही दिन पनि प्रदेश सभा अगाडि विरोध प्रदर्शन गरेको थियो
5: काठमाडौँ उपत्यकाका विभिन्न सड़क खण्डहरूबाट अव्यवस्थित र प्रयोगविहीन तारहरू हटाउने कार्य अगाडि बढ़ाइएको छ ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय र संचार तथा सूचना प्रविधि मन्त्रालयको संयुक्त अग्रसरतामा यो अभियान शुरू गरिएको हो जस अन्तर्गत त्रिपुरेश्वर कालीमाटी कलंकी जड़ीबुटी पेप्सीखोला लाजिमपाट सामाखुसी घुङ्गबु किर्तिपुर पुरानो बानेश्वर गौशाला र चाभाहिल क्षेत्रबाट त्यस्ता तारहरू हटाउन लागि छ
4: वीर अस्पतालमा कार्यरत कारागारका कर्मचारी आन्दोलनमा उत्रिएका छन् विगतदेखि उपलब्ध हुँदै आएको सेवा सुविधाबाट वञ्चित गराएको र आफूमाथि श्रम शोषण भएको भन्दै कर्मचारीले आज अस्पतालका निर्देशकको कार्यकक्षमा धरना दिएका हुन् आन्दोलनरत करार कर्मचारीले आफूहरूले पाउनुपर्ने जोखिम भत्ता समेत नपाएको गुनासो गरेका छन् माग पूरा नभए भोलिदेखि पेन डाउन अर्थात कामकाज ठप्प पार्ने चेतावनी उनीहरूले दिएका हुन्
5: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिंहदरबारभित्र संचालित केन्द्रीय क्यान्टिनलाई गुणस्तरहीन खाद्य सामग्री प्रयोग गरेको भन्दै 2,01,000 रूपियाँ जरिवाना गरेको छ नियमित बजार अनुगमनका क्रममा सिंहदरबारभित्रको जूएनबी क्याफे ग्रुपले उपभोक्ता संरक्षण ऐन विपरीत गुणस्तरहीन सामान प्रयोग गरेको पाइएपछि विभागले सो कार्यवाही गरेको हो अनुगमन टोलीले क्यान्टिनमा रहेका गुणस्तरहीन चनाको दाल नेपाली बदाम र अण्डा गरी 6,560 रूपियाँ बराबर को सामग्री समेत नष्ट गरेको छ यस्तै उत्पादनको लेबल नराखी पानी बिक्री वितरण गरेको पाइएपछि भक्तपुरको चागु नारायण स्थित जय छुमा गणेश शुद्ध खानेपानी प्रणालीलाई पनि 10,000 रूपियाँ जरिवाना गरिएको छ हामीसँग खबर अझै पनि बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। प्रधान सेनापति अशोक राज सिग्देलले नेपाली सेनामा रहेको बेरुजुक हटाउन पुराना प्रमाणहरू खोज्ने र प्रक्रियागत रूपमा फर्चुट गर्ने कार्यलाई प्राथमिकतामा राखेको बताउनु भएको छ। संसदको सार्वजनिक लेखा समितिमा बोल्दै प्रधान सेनापति सिग्देलले चालू आर्थिक वर्षमा बेरुजुको 60% फर्चुट गर्ने लक्ष्य राखिए पनि हालसम्म 11% मात्र प्रगति भएको जानकारी गराउनु भएको हो। तराई मधेस दूरत मार्ग फास्ट ट्र्याकको प्याकेज 6 अन्तर्गतको 1,39,00,00,000 रूपियाँको लिक्विडेटेड ड्यामेज तत्काल फर्स्ट हुन नसक्ने अवस्थामा रहेकाले लक्ष्य अनुसार प्रगति हुन नसकेको उहाँको भनाइ छ।
2: नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा आज सामान्य गिरावट आएको छ। साताको कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक 4 अंकले ओह्रालो लागेर 2724.03 अंकमा सीमित भएको छ। ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि 0.53 अंकले घटेर 467.09 अंकमा पुगेको छ। आज बजारमा 98,56,000 भन्दा बढ़ी किता शेयर 4,34,10,00,000 रूपियाँ भन्दा बढ़ी मूल्यमा खरिद बिक्री भएका छन्।
1: अब विदेशका खबर। पाकिस्तान नियन्त्रित कश्मीरमा प्रहरी र आन्दोलनरत समूहका सदस्य बीच भएको हिंस्रक झडपमा परि मृत्यु हुनेको संख्या 20 पुगेको छ। झडपमा 4 प्रहरी अधिकारीको मृत्यु भएको छ। आर्थिक र राजनैतिक अधिकार तथा शासन सुधारको माग गर्दै संयुक्त अवामी एक्सन कमिटिको नेतृत्वमा गत हप्तादेखि प्रदर्शन भइरहेको हो। आन्दोलनका कारण मुजफ्फरबाद लगायतका शहरमा बजारमा पूर्ण रूपमा बन्द छन् भने स्थानीय प्रशासनले मोबाइल र इन्टरनेट सेवामा रोक लगाएको छ।
2: भावित ऐतिहासिक सम्झौताको हस्ताक्षर समारोह स्विजरल्याण्डको जेनेभामा आयोजना हुने सम्भावना बलियो बनेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता निकै नजिक पुगेको दावी गर्दै केही दिनभित्रै औपचारिक घोषणा हुन सक्ने संकेत दिएका छन्। मध्यस्थताकर्ता पाकिस्तानको योगदानलाई मान्यता दिँदै यो प्रस्तावित सम्झौता कागजातलाई इस्लामाबाद घोषणा नाम दिने तयारी गरिएको छ। यता संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले दुवै देशलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षाका लागि दिएको शान्ति सम्झौता पुग्न र संवादका प्रयासहरूलाई थप तीव्र बनाउन आह्वान गरेका छन्।
1: अब खेलकुद। फिफा विश्वकपमा आज राति क्यानाडाले बोस्निया एण्ड हर्जगोभिनाको सामना गर्दैछ। घरेलु मैदान टोरन्टो स्टेडियममा हुने खेलमा क्यानाडा विश्वकप इतिहासमै आफ्नो पहिलो जीत दर्ता गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ। समूह बी अन्तर्गतको यस खेल नेपाली समयअनुसार राति 12:45 शुरू हुनेछ। यस्तै भोलि बिहान हुने समूह डीको अर्को खेलमा अमेरिका र पाराग्वे भिड्ने भएका छन्।
2: अखिल नेपाल फुटबल संघ एन्फाभित्र भएका गम्भीर अनियमितता र भ्रष्टाचारको छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद राखेपले उच्चस्तरीय उपसमिति गठन गरेको राखेको कार्यकारी समितिको आज बसेको बैठकले नवनियुक्त उपाध्यक्ष एवं राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर विशाल श्रेष्ठको समय स्वागतमा छानबिन उपसमिति गठन गरेको हो। समितिलाई प्रतिवेदन बुझाउन 7 समय सीमा तोकिएको छ। एन्फा विरूद्ध राष्ट्रिय हित विपरीत होम गेम बिक्री गरेको, अवैध भत्ता वितरण गरेको, सन् 2024 महिला साथ गेममा होटल दर रेटमा कमिशन खाएको तथा टेण्डर र मार्केटिङ राइट्स बाँड्दा भ्रष्टाचार गरेको भन्दै राखेपमा ओसोरी परेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: काभ्रेमा यात्रुवाहक बस दुर्घटना हुँदा 8 मृत्यु, 8 घटनास्थलमै मृत्यु, पहिचान हुन बाँकी, घाइते 15, धुलीखेल अस्पताल भर्ना, धनकुटामा भएको दुर्घटनामा 10 घाइते, उपचारका लागि धरान पठाइयो।
2: 31 रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्री परिषदको निर्णय। काठमाडौँमा अतिक्रमित 1860 रोपनी जग्गा खाली गर्न बाटो खुल्यो। संविधान संशोधन कार्यदलको म्याद थप, सुस्ता विवादबारे परराष्ट्र मन्त्रालय मार्फत आवश्यक कदम चालिने।
1: बाल सैन्य भर्ती गम्भीर मानव अधिकार उल्लंघन कानून सर्वोच्चको परमादेश। प्रचण्ड बाबुराम विरूद्ध छुट्टै अभियोजन नपर्ने, ट्रेड युनियन खारेज हुने सरकारको निर्णयलाई अदालतको अनुमति। अध्ययन भिजा प्रकरणमा अनुसन्धान शुरू, विदेशीहरूको भिजा प्रक्रिया तत्काल रोक्न पत्रचार।
2: पाकिस्तान नियन्त्रित कश्मीरमा आन्दोलन सर्किँदा 20 मृत्यु, मोबाइल र इन्टरनेट सेवामा रोक, अमेरिका र इरानबीच सम्झौताको तयारी, संवाद बढ़ाउन राष्ट्रसंघको आह्वान।
1: र क्यानाडा र बोस्निया बीच आज राति विश्वकप भिडन्त, भोलि बिहान अमेरिका र पाराग्वे खेल्ने, एन्फामा भएको अनियमितता र भ्रष्टाचार छानबिन गर्न उच्च स्तरीय उपसमिति गठन, 7 दिनभित्र प्रतिवेदन बुझाउनु पर्ने।
2: यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्।

0: Radio NRN 99.1.
1: लौ चटाङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चटाङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1, सबैका लागि सूचना।
0: नेपाली रेडियो नेटवर्क रेडियो NRN 99.1 मा यो हो फिल्मी मेलोडी।

0: सिस्टी आउँदैन कि क्या हो यार, फोन पनि लाग्दैन, डान्स प्र्याक्टिस गर्नु ढिलो भइसक्यो छ
1: भने हामी बेसी छ।
2: न्यु मेम्बर आएको थियो, न्यु मेम्बर लिन गएको हो नि त,
1: ऊ आइहाल्यो नि।

0: सुन्नुहोस् न
1: भन्नुहोस् न
0: के भन्थ्यो आज मेरो बोयफ्रेन्ड लिन आउनु भ्याउँदैन अरे त्यही भएर तपाईँहरू दुईजना मध्ये मलाई एकजना घर पुर्याउनु सक्नुहुन्छ दाई।

फर्काउँदैछन् थोप्पाहरू फर्काउँदैछन् याद रुझ्न मन छ मलाई हटाइदेऊ न छाता तिम्रो अङ्गालोमा मग्न गर्न सक्दिन बयान मलाई मुस्कानले मोहित पार्छ लागिरहन्छ झलको म लेख्दैछु मनले के दोष छैन कलमको भन्दछ नाखा तर महसुस तिम्रै म यति भन्न सक्छु विश्वास हाम्रो सदन हो सपनाका सहर मेरा झिलिमिली छन् यी मौसम

तिमी लजाउँछ किन माया आउन यता मेरो छेउ उम्लेको दुःख चिया मजाले पोख्न देऊ पोखिन देऊ मिठो चिया तिम्रो बदनमा मेरो लागि सीता तिमी तिम्रो लागि रावणमा पत्र मेरो काखैमा घुम्न जम्ला रायत कसम तिमी जस्तो रानीसँग खेला छैन फाइट तिर्खाएको प्यासीमा आज प्यास मेट लागि थपिएको यो माछाले समुद्रको भेट लाग्छ।

राम्रो निन्द्र जगाउने तिम्रो ती चालहरू, मलाई खेलाइ राख्नु मन लाग्ने तिम्रो कालो बालहरू, तिम्रो मुटुको बिट र मिठो गीत लेखी तिमीलाई मेरो गीत नचा, तिमीलाई पनि हिट बनाए, तिमीलाई हाम्रो छोरी भयो भने मिस बनाए, तिमीलाई तर छोरा भयो भने साइन्टिस्ट बनाए तिमीलाई।

नसारो हेराइले बनाइदियो घाइते, के भएको मलाई त तिमी नै चाहिने, मायाले थिचन करोडको बिचमा, तिमी जस्तो अरू खोजिन पाइने, राम्रोको खोजमा तिमी नपर सोचमा, कमर हल्लाइदे जोसमा, बरु जेसुकै होस् न ल, हिरो वाला गुन्डा म त आउँदिन फोर्समा, सिधै मायामा पास हुन्छु लिदिन कोर्समा।

0: Thank you. It means a lot, guys.
1: मलाई लाइभ पर्फर्मेन्स भन्दा पनि रेकर्डेड एमपी3 सुने जस्तो लाग्यो. मान्छेले लिपसिङ गरेर हो कि जस्तो
0: लाग्यो.
1: तपाईँ तपाईँ स्टुडियोमा जानुभयो भने त्यहाँ मिक्सिङको मान्छेले दुःखै पाउँदैन. दामी दामी एकदमै राम्रो. कमेन्ट गर्नलाई केही पनि छैन.
0: जस्ट अडियन्सहरूको तिमी फेभरेट हुन्छ ब्रो. यु डिड फर द अडियन्स. थ्याङ्क यू म्यान. थ्याङ्क यू. थ्याङ्क यू. थ्याङ्क यू.

0: बिर्सेकी छैन अमर, त्यो दिन पनि मलाई राम्ररी याद छ। तिमी मसँग कम्मर मर्कै मर्कै नाचेका थियो। वास्तवमा तिमी राम्रो नाच्छौ।
1: नाच्न मात्र होइन कमरेड गोमा, नचाउन पनि आउँछ मलाई।
0: याद छ त्यो दिन?

0: 我不让没人唱啊，出去赌去吧。
1: 你要接单的就离开，
0: 真的
1: 单的抢贼，
0: 抢贼，快点放下，
1: 放下啊！下一个就传了。

0: यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहंशाह।
1: होइन रे भाइ हो, झै पार्ने कहिले हो? यसको चाँजो पाँचो मिलाउनु बिहेको।
2: आफै त महादेव कसले टेला पर बिहे गर्न विनाशी नगर है कर।
3: आफै त सानो भाइ, दुधको दाँत झर्या छैन, बिहे गर्ने कुरा त सोच्नु पनि भएन।
1: नगर्ने त बिहे
3: नगर्ने नगर्ने।

0: राम्री केटी बिहा गराए केटा हो जीवन बिताउनलाई।
1: राम्री बुहारी भन्दा भन्दै दफर माउली आउने, तिमी सुते खाट काटेर टुरिस्ट स्ट्यान्ड बनाउने
2: के भन्छ यो?
1: ठिकै भन्छ यो।

0: गर्ने बुद्धि पलाएको छैन, बिहे गरे घरबार बन्छ कुरो बुझ्ने होइन।
1: आज भोलिका ठिटीहरूले के को घरबार जान्छ, कुचो समाउने हातले त फुलको टुप्पी जान्छ।

0: शिष्य आउँदैन कि क्या यहाँ फोन फोन लाग्दैन डान्स प्र्याक्टिस गर्नु ढिलो भइसक्यो झन्
1: भने अलिक बेसी झन्
0: न्यू मेम्बर आएको थियो न्यू मेम्बर लिन गएको नि त
1: ऊ आइहाल्यो नि

के भन्थ्यो आज मेरो बोइफ्रेन्ड लिन आउनु भ्याउँदैन रे, त्यही भएर तपाईँहरू दुईजना मध्ये मलाई एकजना घर पुर्याउन सक्नुहुन्छ दाई?

0: उसको भने अन्त पूजामा खुब नाच्छु भन्दैछ, जाउन त नाच।
1: अब नाच्छु त भने भन्ने आफूलाई भजन कीर्तन गर्न आउँदैन, यो यहाँ मोडर्न नाच पनि गर्न पाउँदैन,
0: यो खुट्टो चिलाएर है सक सक सक सक सक भइरहेछ, यसो देखाइदिन्छु चिया हो,
1: जाउन त।
0: यो भजन कीर्तन चाहिँ एकैछिन है, अब हाम्रो पालो हाम्रो पालो ल केटी हो, अब थर्ड जेनेरेसनको भजनको पालो।

0: पार्थिवास एफएम समय सूचना। यो पार्थिवास एफएम को समय हो, अहिले रातको 10 बजे।
1: तपाई अहिले सुन्दै हुनुहुन्थ्यो पार्थिवास एफएम 104 मेगाहर्जमा विविध कार्यक्रमहरू। यसका साथै आजको नियमित प्रसारण यही समाप्त भएको छ। भोलि बिहान 5 बजे नियमित प्रसारण लिएर उपस्थित हुने नै छौ। तबसम्मका लागि हामी सबै बिदा चाहन्छौ। हवस् त, शुभरात्रि।